0: Ali is one of those children who, with your assistance, has the honour of being a Hafiz. And that too from only £29 per month. Help UKIM by sponsoring a Hafiz and get rewarded by up to 70 times blessings. For donations, call now or visit ukim.org.
1: When life gets busy
2: and when family life gets complicated,
1: there's always a reason to talk. जब जिंदगी आपको शहद देती है और यही जिंदगी आपको खट्टे खट्टे लीमू देती है तो आप हमें ज्वाइन करते हैं
2: Every Wednesday from 10 till 11 on Inspire FM for Family Matters.
1: A show bringing real conversation, practical advice.
2: मैं हाजरा खान और मेरे साथ हैं अफशान इरफान. ज्वाइन करें हमें हर बुध सुबह 10 से 11 बजे Inspire FM 105.1 पर.
3: From the studios of Inspire FM, the time is now 3 o'clock.
4: Assalamu alaikum. You're listening to Inspire FM. We're now going to play for you the Arabic recitation of the Quran by Qari Abdul Basit of Egypt with Urdu translation.
5: A'udhu billahi minash shaytanir rajeem. Bismillahir Rahmanir Rahim.
6: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے
7: اور یونس بھی پیغمبروں میں سے تھے جب بھاگ کر بھری ہوئی کشتی میں پہنچے
8: فساهم فكان من المدحضين
7: اس وقت قرا ڈالا تو انہوں نے زک اٹھائی
8: فالتقمه الحوت وهو
7: پھر مچھلی نے ان کو نگل لیا اور وہ قابل ملامت کام کرنے والے تھے